0: بھوک سے بے حال، تھکان سے چور، لڑکھڑاتا ہوا ہر گوبند بہوریا کے دروازے پر گر پڑا۔
1: ہر گوبند بھائی آ گئے؟ ہائے، کیا ہوا تمہیں؟ کیا ہوا؟
2: بڑی بہوریا،
1: ہر گوبند بھائی لو ایک گھونٹ دودھ لے لو، منہ کھولو، ہاں لو، پی لو پی لو، شاباش شاباش شاباش، اب جی کیسا ہے؟
2: بڑی بہوریا مجھے معاف کر دو،
1: کہے
2: مجھے معاف کر دو،
1: پر
2: میں تمہارا سنبھال نہ کہہ سکا، تم گاؤں چھوڑ کر مت جاؤ، میں تم کو کوئی کشٹ نہیں ہونے دوں گا، کوئی کشٹ نہیں، میں تمہارا بیٹا، بڑی بہوریا تم سارے گاؤں کی ماں ہو، تمہارا سب کام کروں گا میں، ہم نٹھلا بیٹھا نہیں رہو گا، بولو بولو بڑی ماں، تم گاؤں چھوڑ کر چلی تو نہیں جاؤ گی، نہیں جاؤ گی نا، نہیں جاؤ گی نا،
1: نہیں نہیں نہیں نہیں جاؤں گی، کہیں نہیں جاؤں گی،
2: بڑی ماں
3: श्रोताओं, अभी आपने सुना कार्यक्रम संवदिया। आशा है कि यह कार्यक्रम आपको जरूर पसंद आया होगा। अपनी प्रतिक्रिया इस पर जरूर दीजिए।
4: Join together in the Janajatiya Garima Utsav, celebration of pride, aspiration and the journey towards Viksit Bharat. Inspired by the vision of Honorable Prime Minister Shri Narendra Modi, tribal communities move forward with hope, dignity and determination. Celebrating Janajatiya Garima Utsav 2026, 10th May to 9th June, showcasing progress across every generation towards a stronger, inclusive and empowered Viksit Bharat.
5: और अब सुनते हैं एक और खूबसूरत कार्यक्रम जो हमें लेकर जाएगा मरुभूमि यानी
3: मरुस्थल में या रेगिस्तान में
5: जी,
3: और बताएगा विस्तार से रेगिस्तान के बारे में। तो आइए जानते हैं रेगिस्तान या मरुभूमि के बारे में और सुनते हैं कार्यक्रम द डेजर्ट।
6: दोज ऑफ अस हु लिव इन रीजन्स कवर्ड विद फॉरेस्ट एंड सराउंडेड बाय हिल्स may find it difficult to imagine what a desert is really like. The popular belief is that it is an endless stretch of sand where no rain falls and, therefore, no vegetation grows. It is dry, hot, waterless and without shelter. But this is not entirely correct. For those who have studied it, the desert can be a beautiful place. It is the home of a variety of people, animals and plants that have learnt to live under very hot and dry conditions. True, the ground is not always hidden by a cover of grass, plants and trees as it is in other climates. But whenever it rains, which is rare, desert flowers bloom and the sight can be as rewarding as that of any tropical garden. A desert is not always a flat, unchanging wasteland of dry sand.